0: और जो चीज लाठी यानी तुम्हारे दाहने हाथ में है उसे डाल दो कि जो कुछ उन्होंने बनाया है उसको निगल जाएगी। जो कुछ उन्होंने बनाया है ये तो जादूगरों के हथकंडे हैं और जादूगर जहां जाए फलाह नहीं पाएगा।
1: فألقي السحرة سجدا قالوا آمنا برب هارون وموسى
0: القصہ یوں ہی ہوا تو جادوگر سجدے میں گر پڑے اور کہنے لگے کہ ہم موسیٰ اور ہارون کے پروردگار پر ایمان لائے۔
1: قال آمنتم له قبل ان آذن لكم انه لكبيركم الذي علمكم السحر

0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलामु अलैकुम। आज पीर है, मुहर्रमुल हराम की 27 और जुलाई की 13 तारीख। ये रेडियो पाकिस्तान है। तरन्नुम हामिद से खबरें सुनिए। अहम खबरों का खुलासा। पाकिस्तान और सऊदी अरब ने तवानाई के शोबे में दो तरफा तआवुन को मजीद मुसअत देने पर इत्तेफाक किया है। इस्लामाबाद में खवातीन के बारे में इस्लामी तआवुन तंजीम की दो रोजा नवी वजारती कॉन्फ्रेंस आज दूसरे रोज भी जारी रहेगी। बलूचिस्तान में जिला वाशिद के इलाके माशकेल में फितना अल हिंदुस्तान के दहशतगर्दों के गुस्तराना हमले में 5 मजदूर शहीद हो गए हैं। पाकिस्तान ने इलाकाई कशीदगी में इजाफे पर गहरी तशवीश का इजहार किया है। दुनिया भर में मुकीम कश्मीरी 13 जुलाई 1931 के शहदा को खिराज अकीदत पेश करने के लिए आज यौम शहदाए कश्मीर मना रहे हैं। कतर के साबिक अमीर शेख हमद बिन खलीफा अल सानी को दोहा में सुपुर्द खाक कर दिया गया है। और थाईलैंड के दारुल हुकूमत बैंकॉक में आतिश जदगी के एक वाकये में 27 अफराद हलाक हो गए हैं। और अब खबरें तफसील के साथ। पाकिस्तान और सऊदी अरब ने तवानाई के शोबे में दो तरफा तआवुन को मजीद वसअत देने पर इत्तफाक किया है। ये इत्तफाक राय वजीर खजाना मोहम्मद औरंगजेब, वजीर तवानाई सरदार अवैस अहमद खान लगारी और सऊदी वजीर खजाना मोहम्मद बिन अब्दुल्ला अल जदान के दरमियान रियाज में होने वाली मुलाकात में हुआ। फरीकैन ने अहम शोबों में तआवुन को आगे बढ़ाने के लिए बाहमी दिलचस्पी के उमूर पर मुशावरत जारी रखने और करीबी हम आहंगी बरकरार रखने पर इत्तफाक किया। वुज़रा ने मुसलसल रवाबित और करीबी दो तरफा हम आहंगी के जरिए इक्तिसादी और तवानाई के शोबों में तआवुन को मजीद मुस्तहकम करने के अज़्म का इआदा किया। इस्लामाबाद में ख़वातीन की समाजी और मुआशी तरक्की पर गौर के लिए इस्लामी तआवुन तंजीम की दो रोज़ा नवी वजारती कॉन्फ्रेंस आज दूसरे रोज भी जारी रहेगी। कॉन्फ्रेंस के पहले रोज मुख्तलिफ तकनीकी सेशन मुनक़िद हुए, जिसके दौरान कॉन्फ्रेंस के एजेंडे की मंजूरी दी गई और ख़वातीन की तरक्की के लिए OIC एक्शन प्लान पर अमल दरामद की पेशरफ्त का जायजा लिया गया। कॉन्फ्रेंस के मौके पर वजीर कानून और इंसानी हकूक आजम नजीर तारर ने ईरान, तुर्की, सऊदी अरब, मिस्र, बोस्निया और हर्ज़ेगोविना, शाम, सोमालिया और यमन के वज़रा और आला हुकाम समेत ख़वातीन की तरक्याती तंजीमों और OIC लेबर सेंटर के नुमाइंदों से अलग अलग मुलाकातें की। बलूचिस्तान में जिला वाशिक के इलाके माशकेल में फितना अल हिंदुस्तान के दहशतगर्दों के बुजदिलाना हमले में 5 मजदूर शहीद हो गए हैं। सिक्योरिटी ज़राए के मुताबिक दहशतगर्दों ने पंजाब से ताल्लुक रखने वाले बेगुनाह और निहत्ते मजदूरों को निशाना बनाया। सदर आसिफ अली जरदारी और वजीर आजम मोहम्मद शहबाज शरीफ ने बलूचिस्तान के जिला वाशिक में बेगुनाह मेहनत कशों पर दहशतगर्दाना हमले की मजम्मत की है। अपने अलग अलग बयानात में उन्होंने कीमती जानों के ज़िया पर गहरे दुख और अफसोस का इजहार किया और कहा कि मुसल्ह अफवाज मुल्क से दहशतगर्दी के मुकम्मल खात्मे के लिए पुरअज़्म है। पाकिस्तान ने इलाकाई कशीदगी में इजाफे पर गहरी तशवीश का इजहार किया है। दफ्तर खारजा ने एक बयान में कहा कि पाकिस्तान हालिया वाकयात का जायजा ले रहा है जो इलाकाई तनाव को मजीद बढ़ाने का बायस बन रहे हैं। बयान में कहा गया है कि पाकिस्तान खित्ते के तमाम बरादर ममालिक की खुद मुख्तारी और इलाकाई सालमियत के लिए अपनी पुरजोर हिमायत का इरादा करता है और तमाम फरीकों पर जोर देता है कि वो तहम्मुल का मुजाहरा करें और इस्लामाबाद मुफाहमती याददाश्त के तहत अपने अपने वादों की पासदारी करें। पाकिस्तान मुजाकरात और सिफारतकारी के जरिए खित्ते में पायदार अमन और इस्तेहकाम के हुसूल की खातिर भरपूर तआवुन फराहम करने के लिए पुरअज़्म है। ये खबरें आप रेडियो पाकिस्तान से सुन रहे हैं। सदर आसिफ अली जरदारी ने राबता आलमी इस्लामी के सेक्रेटरी जनरल डॉक्टर मोहम्मद बिन अब्दुल करीम अल ईसा को निशान खिदमत देने की मंजूरी दी है। उन्हें यह एजाज बैनुल मजाहिब हम आहंगी और उम्मत मुस्लिमा के दरमियान तआवुन के फरोग के लिए उनकी शानदार खिदमत के एतराफ़ में दिया जाएगा। صدر ہیں نیشنل یونیورسٹی آف ماڈرن لینگویجز کی جانب سے۔ انہیں اسلامیات اور بین الاقوامی تعلقات میں ڈاکٹریٹ کی اعزازی ڈگری دینے کی بھی منظوری دی ہے۔ گلگت بلتستان کا رواں مالی سال کی پہلی سہ ماہی کا بجٹ آج اسمبلی میں پیش کیا جائے گا۔ اجلاس کی صدارت اسپیکر عمران ندیم کریں گے۔ کنٹرول لائن کے دونوں اطراف اور دنیا بھر میں مقیم کشمیری 13 جولائی 1931 کے شہدا کو خراج عقیدت پیش کرنے کے لیے آج یوم شہداء کشمیر منا رہے ہیں۔ آج کے روز 1931 میں سری نگر میں ڈوگرا انتظامیہ کی جانب سے پرامن مظاہرین پر فائرنگ کے نتیجے میں 22 کشمیریوں نے جام شہادت نوش کیا تھا۔ کشمیر میڈیا سروس کے مطابق بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر میں آج مکمل ہڑتال کی جائے گی۔ ہڑتال کی اپیل کل جماعتی حریت کانفرنس کی جانب سے کی گئی ہے اور تمام حریت پسند رہنماؤں اور تنظیموں نے اس کی حمایت کی ہے۔ کل جماعتی حریت کانفرنس نے عوام سے یہ اپیل بھی کی ہے کہ وہ شہداء کے ایصال ثواب اور فاتحہ خانی کے لیے سری نگر میں نقشبند صاحب میں واقع مزار شہداء کی طرف مارچ کریں۔ اس موقع پر پاکستان کی حکومت جموں کشمیر کے عوام کے لیے اپنی غیر متزلزل سیاسی، سفارتی اور اخلاقی حمایت کا اعادہ کرتی ہے۔ صدر آصف علی زرداری اور وزیر اعظم محمد شہباز شریف نے 22 کشمیریوں کو خراج عقیدت پیش کیا ہے جنہوں نے 1931 میں سری نگر میں ڈوگرا فوج کی فائرنگ کا بہادری سے مقابلہ کرتے ہوئے اپنی جانوں کا نذرانہ پیش کیا۔ آج یوم شہداء کشمیر پر اپنے الگ الگ پیغامات میں انہوں نے کہا کہ پاکستان کے عوام شہداء کی قربانیوں کی یاد میں اپنے کشمیری بھائیوں کے ساتھ شریک ہیں۔ صدر نے عالمی برادری پر زور دیا کہ وہ اقوام متحدہ کی قراردادوں کے مطابق تنازع کشمیر کے پرامن حل کی کوششوں کی حمایت میں اپنا فعال کردار ادا کرے۔ وزیر اعظم نے کہا ہے کہ تنازع کشمیر کے پرامن حل تک جنوبی ایشیا میں پائیدار امن اور استحکام کا حصول ممکن نہیں ہے۔ انہوں نے جموں کشمیر کے عوام کے لیے پاکستان کی غیر متزلزل سیاسی، سفارتی اور اخلاقی حمایت کا اعادہ کیا۔ پاکستان نے قطر کے سابق امیر شیخ حمد بن خلیفہ ال ثانی کے انتقال پر آج ملک بھر میں ایک روزہ سوگ کا اعلان کیا ہے۔ سرکاری اعلامیے کے مطابق وزیر اعظم محمد شہباز شریف نے قطر کے شاہی خاندان، حکومت اور عوام کے ساتھ پاکستان کی حکومت اور عوام کی جانب سے اظہار یکجہتی کے لیے قومی سوگ کا اعلان کیا ہے۔ سوگ کے موقع پر ملک بھر میں قومی پرچم سر نگوں رہے گا۔ قطر کے سابق امیر شیخ حمد بن خلیفہ ال ثانی کو دوحہ میں سپرد خاک کر دیا گیا ہے۔ سابق امیر شیخ حمد کی نماز جنازہ دارالحکومت کی جامع مسجد امام محمد بن عبد الوہاب میں ادا کی گئی۔ ان کا گزشتہ روز 74 برس کی عمر میں انتقال ہو گیا تھا۔ غزہ میں اسرائیلی حملوں میں مزید 6 افراد شہید ہو گئے ہیں۔ گزشتہ سال اکتوبر میں نافذ ہونے والی جنگ بندی کی اسرائیل کی جانب سے خلاف ورزیوں میں اب تک تقریباً 1100 فلسطینی شہید ہو چکے ہیں۔ تھائی لینڈ کے دارالحکومت بینکاک میں ایک شراب خانے میں آتش زدگی کے نتیجے میں 27 افراد ہلاک ہو گئے ہیں۔ اس سے پہلے 2022 میں ملک کے مشرقی حصے میں کیسے ہی واقعے میں آگ لگنے سے 14 افراد جان کی بازی ہار گئے تھے۔ فٹ بال عالمی کپ کا پہلا سیمی فائنل بدھ کو ڈیلس میں فرانس اور اسپین کے درمیان کھیلا جائے گا۔ عالمی کپ کے دوسرے سیمی فائنل میں جمعرات کو انگلینڈ اور ارجنٹائن اٹلانٹا میں مد مقابل ہوں گے۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران کشمیر، بالائی خیبر پختونخوا، شمال مشرقی پنجاب، گلگت بلتستان، شمال مشرقی بلوچستان اور جنوب مشرقی سندھ میں تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ ملک کے دیگر حصوں میں موسم گرم اور مرطوب رہے گا۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت۔ اسلام آباد 25 ڈگری سینٹی گریڈ، لاہور اور پشاور 27، کراچی 30، کوئٹہ 24، گلگت 19، مری 15 اور مظفرآباد 23 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، لہ، پلوامہ، اننت ناگ، بارہمولہ، جموں اور شوپیاں میں مطلع جزوی طور پر ابرآلود رہنے، کہیں کہیں تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، اننت ناگ اور بارہمولہ میں 18 ڈگری سینٹی گریڈ، جموں 27، لہ 7، جبکہ پلوامہ اور شوپیاں میں 17 ڈگری سینٹی گریڈ۔ اور خاص خاص خبروں کا خلاصہ ایک بار پھر۔ پاکستان اور سعودی عرب نے توانائی کے شعبے میں دو طرفہ تعاون کو مزید وسعت دینے پر اتفاق کیا ہے۔ اسلام آباد میں خواتین کے بارے میں اسلامی تعاون تنظیم کی دو روزہ نویں وزارتی کانفرنس آج دوسرے روز بھی جاری رہے گی. بلوچستان میں ضلع واشق کے علاقے ماشکیل میں فتنہ الہندوستان کے دہشت گردوں کے بزدلانہ حملے میں 5 مزدور شہید ہو گئے ہیں. پاکستان نے علاقائی کشیدگی میں اضافے پر گہری تشویش کا اظہار کیا ہے. دنیا بھر میں مقیم کشمیری 13 جولائی 1931 کے شہدا کو خراج عقیدت پیش کرنے کے لیے آج یوم شہداء کشمیر منا رہے ہیں. قطر کے سابق امیر شیخ حمد بن خلیفہ السانی کو دوحہ میں سپرد خاک کر دیا گیا ہے. اور تھائی لینڈ کے دارالحکومت بینکاک میں آتش زدگی کے ایک واقعے میں 27 افراد ہلاک ہو گئے ہیں. خبریں ختم ہوئی. مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ پر radio.gov.pk.
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاول پور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر. دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان. ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1.
3: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101 101 101।
2: दिस इज FM 101।
0: शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101 101 101।
2: दिस इज FM 101।
0: शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101 101 101।
2: दिस इज FM
0: 101। शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101 101 101।
2: This is FM 101।
3: शुक्रिया आपने FM 101 ट्यून किया। शुक्रिया आपने FM 101 ट्यून किया।
4: आइए सामेईन अब समात फरमाएं प्रोग्राम राह खुदा। मुकर्रर हैं साहबजादा डॉक्टर सैयद शहजाद हुसैन। ये प्रोग्राम रोज़ाना 3:05 पर नशर किया जाता है।
5: आज हम बयान करेंगे पारा है 19वां और सूरत शोरा है, आयत नंबर है 34-51। औज़ु बिल्लाहि मिनश शैतान रजीम, बिस्मिल्लाहिर रहमान रहीम। फिरौन ने अपने हवारियों से कहा, हौलहू जो इसके गिर्द थे, इन्ना हाज़ा लसाहिरुन अलीम, बेशक ये बड़ा दाना जादूगर है। युरीदु ये चाहता है, युरीदु मैंने चाहता है, अन युख्रिजकुम मिन अर्दिकुम, तुम्हारी ज़मीन से तुम्हें निकाल दे, तुम्हारे वतन से, बेसेरिन जादू के ज़रिए। फमाज़ा तामरून, तो तुम्हारा इसके बारे में क्या, क्योंकि उस ज़माने में जादू का बहुत रिवाज था, इसलिए फ़िरौन ने ये सोचा कि ये बात चल जाएगी, हर एक को यकीन आ जाएगा। अंदर से तो ईमान ले आया था, उसे पता लग गया था कि ये सच्चे नबी रसूल हैं। तो उसकी कौम के लोग इस धोखे में आकर हज़रत मूसा अलैहिस्सलाम से मुतनफ़र हो जाएंगे और इनकी बात कबूल ना करेंगे, यानी उसने पत्ता केला। कालू अर्जह वा खाऊ वा बस फील मदायने हाशरीन, वो बोले और इनके भाई को ठहराए रहो और शहरों में जमा करने वाले भेजो। या तू का बिकुल सहारिन अलीम, वो तेरे पास ले आए और हर बड़े जादूगर दाना को जमा। जाहिर है शहर शहर उन्होंने बंदे भेज दिए, जो जादू जानते हैं वो आ जाए और आके मुकाबला करना है। फरमाया फजो में सहारा तो ली मिकात यौम मालूम, तो जमा करिए जाओ जादूगर एक मुकर्रर दिन के वादे पर। हाँ, सबको बुला। वकीला लिन्ना से हल अंतुम मुज्तमीउन, और लोगों से कहा गया क्या तुम जमा हो गए, हाँ जब इकट्ठे हो गए। लाल लाना नत्ता बे उत्साहरा था इन कानू हमुल गालिबीन, शायद हम इन जादूगरों ही की पैरवी करेंगे अगर ये गालिब आ गए। सब ने यानी ये बात उनसे कही। तो फरमाया कौला नाम व इन्नकुम इज़ल्ला मिनल मुकर्रबीन, तुम उन्होंने कहा ना हमें फिर क्या दोगे उदा, उन्होंने कहा तुम मेरे मुकर्रबों में से हो गए। फिरौन बोला, जादूगरों का जवाब दिया कि अगर तुम कामयाब हो गए। काला लहुम, कहा उनसे मूसा अलकू मा अंतुम मुल्कून, हाँ मूसा ने उनसे फरमाया डालो जो तुम्हें डालना है। फालकू इबाला हूँ ऐसी हूँ, तो उन्होंने अपनी रस्सियाँ लाठियाँ डाली। वकालू बेइज्जत फिरौना, और बोले फिरौन की इज्जत की कसम, इन्ना लनानुल गालिबून, और हम ही गालिब आएंगे, ये उन्होंने कहा। यानी उन्हें अपने गलबा का बड़ा इत्मीनान था, क्योंकि शहर के जरिए उन्होंने फेंका था जादू। फाल का मूसा असाऊ, तो मूसा ने अपना असा डाला। फायदा या तलकफू मा या फिकून, तो वो उनकी सारी बनावटें रस्सियाँ सांप बिच्छू कन खजूरें जो भी उन्होंने जादू करके रस्सियों से बनाए थे झूठे, वो सब निकलने लगा उनका असा मुबारक। फौल की असहरा तो साजरीन, जादूगर सजदा में गिरे और बोले कालू, वो बोले आमन्ना, हम ईमान लाए, बे रब्बिल आलमीन, جو سارے جہان کا رب ہے اس پر، رب موسیٰ و ہارون، اور ہم ایمان لائے موسیٰ علیہ السلام اور ہارون علیہ السلام کے رب پر۔ قال آمنتم له قبل ان آذن لکم، فرعون بولا تم نے مجھ سے اجازت نہیں لی، اجازت لیے بغیر ہی تم ایمان لے آئے۔ انہ لکبیرکم الذی علمکم السحر، وہ تمہارا بڑا ہے جس نے تمہیں جادو سکھایا ہے۔ ہاں تم سب ملے ہوئے آپس میں، اب میں تمہیں سزا دوں گا۔ فلسوف تعلمون، تم جان جاؤ گے۔ لاؤقت انا عیدیا کم و ارجل کم من الخلاف فل ولا وسل بننا کم اجمعین، میں تمہارے ایک طرف کے ہاتھ کا کاٹوں گا، دوسری طرف کے پاؤں، ارجل کم من خلاف اور وسل بننا کم، اور تمہیں میں پھانسی دوں گا ہاں سب کو۔ تو وہ بولے جو جادو کرتے، کالو الا دیر انا الا ربنا منقلبون، جلدی کر جو تم نے کرنا ہے، تو ہمیں لا دیر، تو نقصان نہیں کچھ بھی ہمیں، اپنے اپنے رب کی طرف پلٹنے والے ہیں۔ ہاں انہ دتم یغفر لنا ربنا خطایانا، ہو سکتا ہے ہمارا رب ہمیں اس کی بدلے میں خطائیں بخش دے۔ ان کنا اول المومنین، ہم اس کے اوپر ایمان لائے، سب سے پہلے ایمان لائے۔ ہاں تو آخر دعوانا ان الحمدللہ رب العالمین والصلاۃ والسلام علیکم یا خادم۔
4: ابھی آپ سماعت فرما رہے تھے قرآن مجید و فرقان حمید سے آیات مبارکہ کا ترجمہ، مختصر تفسیر اور شان نزول۔ مقرر تھے جناب صاحبزادہ ڈاکٹر سید شہزاد حسین۔ یہ پروگرام روزانہ 3:05 پر نشر کیا جاتا ہے۔ اسی طرح درس قرآن مجید و فرقان حمید ہر اتوار صبح 10 سے 12 بمقام آستان عالیہ فقیر بادشاہ ریلوے اسٹیشن رائے ونڈ نزد ریلوے قبرستان رائے ونڈ لاہور میں صاحب زادہ ڈاکٹر سید شہزاد حسین قرآن مجید فرقان حمید کا درس دیتے ہیں، جس کے اختتام پر دعا اور انسانیت کی فلاح کے لیے قرآن مجید سے استخارہ اور روحانی و جسمانی مسائل کے ساتھ ساتھ دکھی انسانیت کی خدمت فی سبیل اللہ کی جاتی ہے، خاص طور پر ایسے روحانی اور جسمانی مریض جنہیں ڈاکٹر صاحبان لا علاج قرار دے چکے ہوں۔ وہ مایوس انسان یہاں سے بفضل خدا صحت یاب ہو کر جاتے ہیں انشاءاللہ تعالی۔
3: شکریہ آپ نے ایف ایم 101 ٹیون کیا۔